सरिता गुरुङ र साथीहरूको आवाजमा सुन्दै हुनुहुन्थ्यो प्रस्तुत गीत. अब अघिल्लो गीत हजुरलाई सुनाउनेछौ वरुण र साइलीको आवाजमा.

0: श्रोताले अत्यन्जल सुन्दै हुनुहुन्थ्यो विभिन्न कलाकारहरूका आवाजमा लोकनी आधुनिक गीत। श्रोताहरू, अब अघिल्लो क्रममा समय भएको छ समाचारको। सुन्नुहोस् समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार देवेन थापाबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। विदेश मन्त्री डाक्टर एस जयशंकरले पासपोर्ट सेवा कार्यक्रमको दोस्रो चरणको कार्यान्वयन, चिप आधारित ई पासपोर्टको शुरूआत, नयाँ पासपोर्ट सुरक्षा केन्द्र र पोस्ट अफिस पासपोर्ट सेवा केन्द्रको स्थापना तथा रेकर्ड स्टलमा पासपोर्ट जारी गर्नाले यात्रा सुगम हुने बताउनु भएको छ। वित्त मन्त्री निर्मला सीतारमणले बलियो अर्थव्यवस्था निर्माण, सतत विकासलाई तीव्र गर्न र समावेशी वृद्धि सुनिश्चित गर्न अझ राम्रो बहुपक्षीय सहयोगको आह्वान गर्नुभएको छ। तेहरानस्थित भारतीय दूतावासले देशको सुरक्षा स्थितिमा आएको सुधारलाई ध्यानमा राख्दै भारतीय नागरिकहरूका लागि संशोधित परामर्श जारी गरेको छ। केन्द्रीय विश्वविद्यालयको लागि 36 राष्ट्रिय युवा संसद प्रतियोगिता 2025-26 पुरस्कार वितरण समारोह भोलि नयाँ दिल्लीमा आयोजना हुनेछ। अनि हकी इन्डियाले 5 जुलाईदेखि 14 जुलाईसम्म हुने ब्रिटेनको एक्सपोजर टुरका लागि 24 सदस्यीय जुनियर महिला टोलीको घोषणा गरेको छ। अब समाचार विस्तारमा। विदेश मन्त्री डाक्टर एस जयशंकरले पासपोर्ट सेवा कार्यक्रमको दोस्रो चरणको कार्यान्वयन, चिप आधारित ई पासपोर्टको शुरूआत, नयाँ पासपोर्ट सुरक्षा केन्द्र र पोस्ट अफिस पासपोर्ट सेवा केन्द्रको स्थापना तथा रेकर्ड स्तरमा पासपोर्ट जारी गर्नाले यात्रा सुगम हुने बताउनु भएको छ। उहाँले भन्नुभएको छ, वैश्विक अवसरहरूमा पहुँच विस्तार गरिरहेको छ र नागरिकहरूलाई सशक्त बनाएको छ। उहाँले 14 पासपोर्ट सेवा दिवसको अवसरमा भारत तथा विदेशका पासपोर्ट अधिकारीहरूलाई शुभकामना दिनुभएको छ। डाक्टर जयशंकरले सुरक्षित पासपोर्ट, सुगम सेवा, सशक्त नागरिकको दृष्टिकोणद्वारा निर्देशित पासपोर्ट सेवाहरूलाई छिटो, अझ पारदर्शी र पहुँचयोग्य बनाउने सरकारको प्रतिबद्धतालाई पनि दोहोऱ्याउनु भएको छ। विदेश मन्त्री डाक्टर एस जयशंकरले चुनौतीपूर्ण वैश्विक माहौलमा भारत र दक्षिण कोरिया बीचको सम्बन्धलाई अझ गहिरो बनाउने महत्वमाथि प्रकाश पार्नुहुँदै साझा मूल्य र आपसी विश्वास भएका देशहरूले अझ नजिकबाट मिलेर काम गर्नुपर्ने बताउनु भएको छ। दक्षिण कोरियाको राजधानी सोलमा सम्पन्न दक्षिण कोरियाका विदेश मन्त्री चो युनसँगको भेटको अवसरमा उहाँले वर्तमान अन्तर्राष्ट्रिय परिस्थितिले विश्वासिलो साझेदारीहरू बीचको सहयोगलाई पहिलेभन्दा अधिक महत्वपूर्ण बनाएको बताउनु भएको छ। केन्द्रीय गृहमन्त्री अमित शाहले रानी दुर्गावतीलाई उनको बलिदान दिवसको अवसरमा श्रद्धाञ्जली अर्पित गर्नुभएको छ। साम्प्रदायिकता र सांस्कृतिक सम्पदाको रक्षाको लागि मुगल आक्रमणकारी विरुद्धको वीरतापूर्ण सङ्घर्षमा आफ्नो जीवन बलिदान गर्ने रानी दुर्गावतीलाई पराक्रमी रानी र नारी शक्तिको प्रतीक भएको मन्त्री श्री शाहले बताउनु भएको छ। श्री शाहले रानी दुर्गावती सुशासन र सेवाका लागि अनन्त प्रेरणा रहेकी बताउनु भएको छ। वित्त मन्त्री निर्मला सीतारमणले बलियो अर्थव्यवस्था निर्माण, सतत विकासलाई तीव्र गर्न र समावेशी वृद्धि सुनिश्चित गर्न अझ राम्रो बहुपक्षीय सहयोगको आह्वान गर्नुभएको छ। हिजो नयाँ दिल्लीमा ग्लोबल कन्भर्जेन्स फर ग्रोथ शिखर सम्मेलनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्नुहुँदै श्रीमती सीतारमणले एक आपसमा जोडिएको विश्वमा समृद्धि र चुनौतीहरू साझा हुन्छन् तर सङ्घर्ष र अनिश्चितताको प्रभाव विकासशील देशहरूमा अधिक हुने बताउनुभयो। एक रिपोर्ट।
2: वित्त मंत्री निर्मला सीतारामन ने कहा कि मौजूदा दुनिया में समृद्धि और चुनौतियां तो साझा हैं, लेकिन संघर्षों और अनिश्चितता का असर विकासशील और पिछड़े देशों पर अधिक पड़ता है। उन्होंने कहा कि इन चुनौतियों से निपटने के लिए साझा वैश्विक कार्रवाई जरूरी है। श्रीमती सीतारामन ने कहा कि सभी देशों की घरेलू जरूरतें अलग अलग होती हैं और लगातार बने रहने वाले वैश्विक असंतुलन पर ध्यान दिया जाना चाहिए। वित्त मंत्री ने कहा कि भारत दुनिया की सबसे तेज गति से बढ़ रही अर्थव्यवस्था है और मध्यम अवधि में इसके सकल घरेलू उत्पाद की विकास दर लगभग 7% रहने का अनुमान है। फ्रांस के राष्ट्रपति इमैनुअल मैक्रों की अध्यक्षता में आयोजित इस

0: सम्मेलन में विकसित और उभरती अर्थव्यवस्था वाले देशों भारत, ब्राजील, चीन, केन्या, दक्षिण कोरिया जैसे G7 देशों और अंतर्राष्ट्रीय मुद्रा कोष के प्रतिनिधि शामिल थे। सुपर्णा की रिपोर्ट के साथ समाचार कक्ष से मैं मनोज।
1: वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयलले भारत र अमेरिका बीचको आर्थिक साझेदारी बलियो र अझ बढिरहेको बताउनु भएको छ। श्री गोयल हिजो नयाँ दिल्लीमा अमेरिकाको व्यापार प्रतिनिधि जेमिसन ग्रेर र भारतमा अमेरिकी राजदूत सर्जियो गोरसँग भेट गर्नुभयो। एक सामाजिक सञ्जाल पोस्टमा उहाँले सन्तुलित र पारस्परिक लाभका व्यापार सम्झौताका लागि बातचितलाई अघि बढाउने विषयमा चर्चा भएको बताउनु भएको छ। श्री गोयलले भारत आर्थिक सम्बन्धहरूलाई अझ बलियो बनाउन र विकास र नवीनताका लागि नयाँ अवसरहरू सृजना गर्न अमेरिकासँग काम गर्न प्रतिबद्ध रहेको बताउनु भएको छ। आवास एवं शहरी मामिला मन्त्री मनोहर लालले राष्ट्रिय राजधानी दिल्लीमा केन्द्रीय विस्टा कोरिडोरको लागि केन्द्रीय सचिवालय मेट्रो स्टेसनमा निर्माण कार्यको शुभारम्भ गर्नुभयो। पत्रकारहरूसँग बातचित गर्नुहुँदै उहाँले यस क्षणलाई ऐतिहासिक रहेको बताउनु भएको छ। उहाँले यस परियोजनाले आवाजाहलाई सहज बनाउने र यो परियोजना आरके आश्रम मार्गदेखि इन्द्रप्रस्थसम्म चल्ने जानकारी दिनुभयो।
2: बहुत ही ऐतिहासिक मूवमेंट है जब देश की राजधानी जहाँ से पूरी सरकार चलनी है सेंट्रल विस्टा और यहाँ के कर्मचारी और यहाँ के जितने भी कार्यालयों में काम करने वाले सब लोग उनको एक ऐसी सुविधा प्रदान करने के लिए अष्टमी पूजन अथवा ग्राउंड ब्रेकिंग सेरेमनी आज ही की गई है और ये जब कंप्लीट हो जाएगी उसके बाद दिल्ली के बहुत से छोर आपस में जहाँ जहाँ मेट्रो लाइन चलती है उनको ये जोड़ेगी। अब ये जो लाइन है ये आर के आश्रम से लेकर के और इंद्रप्रस्थ तक जिसके अंदर
1: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मीडिया ह्यान्डल एक्समा @AR News खर्साङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। तेहरान स्थित भारतीय दूतावासले देशको सुरक्षा स्थितिमा आएको सुधारलाई ध्यानमा राख्दै भारतीय नागरिकहरूका लागि संशोधित परामर्श जारी गरेको छ। दूतावासले भनेको छ भर्खरका सकारात्मक घटनाक्रमहरूको बावजुद भारतीय नागरिकहरूले अर्को सूचना नभएसम्म देशमा सबै अनावश्यक यात्राहरू रोक्न जारी राख्नुपर्छ। हाल इरानमा बसोबास गरिरहेका भारतीय नागरिकहरू र अनिवार्य कारणहरूका लागि इरान यात्रा गर्नुपर्ने व्यक्तिहरूलाई उच्च स्तरको सावधानी अपनाउन सतर्क रहन र निरन्तर परिस्थितिजन्य सजगता कायम राख्न सल्लाह दिएको दूतावासले जनाएको छ। पश्चिम बङ्गालको राजधानी कोलकाता स्थित तारातला नजिकै निर्माणधीन गोदामको छत भत्किँदा कम्तीमा 5 जनाको मृत्यु भएको छ भने केही फँसेका छन्। केही घाइतेहरूको उद्धार गरिएको छ। उद्धार कार्य जारी रहेको छ। प्रवर्धन निदेशालयले 3,000 किलोग्राम मुद्रा बन्दरगाह लागूपदार्थ आयात मामलासँग सम्बन्धित धनशोधन मामिलामा दिल्लीका 5 स्थानहरूमा तलासी अभियान सञ्चालन गरिरहेको छ। ईडीका अधिकारीहरूले हरप्रीत सिंह तलवार शमसुर्दन र उनीहरूका सहयोगीहरूसँग सम्बन्धित परिसरहरूमा खोजी भइरहेको बताएको छ। अधिकारीहरूको अनुसार लागूपदार्थको पैसा दिल्लीको नाइट क्लबमा निवेश गरिएको थियो। हरप्रीत सिंह तलवारलाई यसअघि पनि राष्ट्रिय जाँच एजेन्सीले सोही मुद्दामा पक्राउ गरेका थिए र हालै जमानतमा रिहा भएका थिए। घटनाबारे थप जाँच भइरहेको छ। केन्द्र विद्यालयको लागि 36 राष्ट्रिय युवा संसद प्रतियोगिता 2025-26 पुरस्कार वितरण समारोह भोलि नयाँ दिल्लीमा आयोजना हुनेछ। कार्यक्रमको अध्यक्षता संसदीय मामिला राज्यमन्त्री अर्जुन राम मेघवालले गर्नुहुनेछ। श्री मेघवालले विजेता विद्यार्थी र विद्यालयहरूलाई पुरस्कार प्रदान गर्नुहुनेछ। संसदीय मामिला मन्त्रालयले विगत 38 वर्षदेखि केन्द्रीय विश्वविद्यालयमै युवा संसद प्रतियोगिता आयोजन गर्दै आएको छ। देशभरिका 200 केन्द्रीय विद्यालयहरू बीच राष्ट्रिय युवा संसद प्रतियोगिता आयोजना गरेको थियो। युवा संसद योजनाको उद्देश्य युवा पुस्तामा आत्मअनुशासन विभिन्न विचारहरूप्रति सहिष्णुता विचारहरूको उचित अभिव्यक्ति र लोकतान्त्रिक जीवनशैलीका अन्य गुणहरूको विकास गर्नु रहेको छ। देशभरिका 6 जना स्टार्टअपहरूले युथको ल्याब नेसनल इनोभेसन च्यालेन्ज 2026 8 संस्करण जित्न सफल भएका छन्। यो पहललाई संयुक्त राष्ट्र विकास कार्यक्रमले सहयोग गरेको छ। अटल इनोभेसन मिसन नीति आयोग र सिटी फाउन्डेसनको सहयोगमा सञ्चालित र टी हब फाउन्डेसनद्वारा कार्यान्वयन गरिएको छ। यो युवाहरूको नेतृत्वमा नवीनतालाई बढावा दिन र सतत विकास लक्ष्यहरूको दिशामा प्रगतिलाई द्रुत बनाउनको लागि एक महत्त्वपूर्ण मञ्चको रूपमा देखा परेको छ। भारी उद्योग मन्त्री एचडी कुमार स्वामीले आज इम्फाल उद्योगलाई भविष्यको विकासको आधारशिलाको रूपमा डिजिटलीकरणलाई अँगाल्न आग्रह गर्नुभएको छ। नयाँ दिल्लीमा इस्पात क्षेत्रमा डिजिटलीकरण सम्बन्धी चिन्तित शिविरलाई सम्बोधन गर्नुहुँदै उहाँले भारतको इस्पात क्षेत्रको बलियो प्रदर्शनमाथि प्रकाश पार्नुभयो। हकी इन्डियाले 5 जुलाईदेखि 14 जुलाईसम्म हुने ब्रिटेनको एक्सपोजर टुरका लागि 24

सदस्य जुनियर महिला टोलीको घोषणा गरेको छ। नयाँ प्रशिक्षक टिम व्हाइटको नेतृत्वमा रहेको भारतीय टोलीले जुनियर एसिया कप सहित आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीका लागि स्कटल्यान्ड र इङ्ल्यान्डमा 7 म्याच खेल्नेछ। यो समाचार युट्युबमा @AR खरसाङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा मुख्य समाचार पुनः एकपटक। विदेश मन्त्री डाक्टर एस जयशंकरले पासपोर्ट सेवा कार्यक्रमको दोस्रो चरणको कार्यान्वयन चिप आधारित ई पासपोर्टको सुरुवात नयाँ पासपोर्ट सुरक्षा केन्द्र र पोस्ट अफिस पासपोर्ट सेवा केन्द्रको स्थापना तथा रेकर्ड स्तरमा पासपोर्ट जारी गर्नाले यात्रा सुगम हुने बताउनु भएको छ। वित्त मन्त्री निर्मला सीतारमणले बलियो अर्थव्यवस्था निर्माण सतत विकासलाई तीव्र गर्न र समावेशी वृद्धि सुनिश्चित गर्न अझ राम्रो बहुपक्षीय सहयोगको आह्वान गर्नुभएको छ। तेह्रान स्थित भारतीय दूतावासले देशको सुरक्षा स्थितिमा आएको सुधारलाई ध्यानमा राख्दै भारतीय नागरिकहरूका लागि संशोधित परामर्श जारी गरेको छ। अनि हकी इण्डियाले 5 जुलाईदेखि 14 जुलाईसम्म हुने ब्रिटेनको एक्सपोजर टुरका लागि 24 सदस्यीय जुनियर महिला टोलीको घोषणा गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो। 3:15 बजेर समाचार लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

0: Sarita Gurung, Anjali Pradhan, Anusunar, Aznis Rai, Narendra Gurung ko Samar Sharma sundai hununthyo Lokgeet.
1: Aba prastut cha samsamayik samiksha. अनुवादक तथा वाचिका सबिना गिरी विषय प्रधानमन्त्रीले भन्नुभयो कि राष्ट्र प्रथम गत दशकमा भारतको उपलब्धिहरूको पछाडि मुख्य सिद्धान्त हो आलेख विदेश सेवा डेस्क एनएसडी आकाशवाणी प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार गणतन्त्र शिखर सम्मेलनलाई सम्बोधन गर्नुभयो विश्वले द्रुत र महत्वपूर्ण परिवर्तनहरू देखिरहेका बेला महान शक्ति भारत राष्ट्र प्रथम विषयमा छलफल आयोजना गरेकोमा आयोजकहरूलाई बधाई दिनुभयो प्रधानमन्त्रीले जोड़ दिनुभयो कि राष्ट्रप्रथमको भावना गत दशकमा भारतको उपलब्धिहरू र एक विश्वसनीय विश्वव्यापी शक्तिको रूपमा यसको उदयको पछाडि मुख्य सिद्धान्त रहेको छ श्री मोदीले भन्नुभयो भारत एक लामो ऐतिहासिक स्मृति र प्रगति र कठिनाई दुवैबाट सिक्ने अद्वितीय क्षमता भएको सभ्यता हो जी सेभेन शिखर सम्मेलनमा आफ्नो हालैको सहभागितालाई सम्झँदै प्रधानमन्त्री मोदीले भन्नुभयो विश्वभरिका नेताहरूले राष्ट्रप्रथमको सिद्धान्तप्रति भारतको दृढ़ प्रतिबद्धतालाई मान्यता दिन्छन् उहाँले भन्नुभयो यो मार्गदर्शक दर्शनले देशको नीति प्राथमिकता र अपेक्षाहरूलाई आकार दिन जारी राख्छ किनकि यो विकासको मार्गमा अगाडि बढ्छ सरकारको 12 वर्ष कार्यकालको बारेमा चर्चा गर्दै प्रधानमन्त्रीले स्वच्छ भारत मेक इन इण्डिया खादीको प्रबन्धन र स्थानीय उत्पादनहरूको अभियान जस्ता प्रमुख राष्ट्रिय पहलहरू सफल भएको बताउनुभयो किनभने नागरिकहरूले राष्ट्रलाई पहिलो स्थान दिने भावनालाई अंगालेका थिए आदिवासी र वामपन्थी अतिवाद प्रभावित क्षेत्रहरूमा यस दृष्टिकोणको परिवर्तनकारी प्रभावलाई प्रकाश पार्दै प्रधानमन्त्रीले भन्नुभयो एक समय हिंसा र कम विकासको ग्रस्त क्षेत्रहरूमा अहिले ठूलो प्रगति भइरहेको छ प्रभावित क्षेत्रहरूमा गत दशकमा 12,000 किलोमिटर भन्दा बढी सड़क 9,500 भन्दा बढी मोबाइल टावर ब्याङ्किङ सुविधा खुला कार्यालय र संचार सञ्जाल निर्माण गरिएको छ श्री मोदीले अघिल्ला दशकहरूमा हजारौंको ज्यान लिने माओवादी हिंसा अहिले बलियो सुरक्षा प्रयास र द्रुत विकासको संयोजनका कारण अन्तिम चरणमा रहेको बताउनुभयो उहाँले भन्नुभयो बस्तर ओलम्पिकको बढ्दो सफलताले यस क्षेत्रसँग सम्बन्धित डर र अनिश्चिततालाई युवाहरूको आशा र प्रतिभाले प्रतिस्थापन गरेको प्रमाण हो महत्वाकांक्षी भारतको उदयलाई जोड़ दिँदै श्री मोदीले भन्नुभयो देश निराशाको अवधिबाट विश्वास र अवसरको युगमा सरेको छ उहाँले भन्नुभयो परिवर्तन सम्भव छ भन्ने विश्वास भारतको सबैभन्दा ठूलो शक्ति मध्ये एक बनेको छ श्री मोदीले भन्नुभयो आकांक्षी जिल्ला र महत्वाकांक्षी ब्लक कार्यक्रमहरूले देशका केही कम विकसित क्षेत्रहरूलाई विकासको चालकमा रूपान्तरण गरेको छ यी प्रयासहरूले लाखौं नागरिकहरूको जीवनस्तर सुधार गर्न र अवसरहरू विस्तार गर्न उल्लेखनीय योगदान पुर्याएको छ प्रधानमन्त्रीले भन्नुभयो विकासका फाइदाहरू एकल लाभार्थीमा सीमित छैनन् तर सम्पूर्ण समाजको कल्याणमा पनि योगदान पुर्याउनेछन् हालैका वर्षहरूमा गरिबीबाट बाहिर निस्किएका लगभग 25 करोड़ मानिसहरूको ठूलो नवमध्यम वर्गको उदयले आर्थिक गतिविधिलाई बलियो बनाएको छ र सबै क्षेत्रहरूमा अवसरहरू विस्तार गरेको छ उहाँले भन्नुभयो गरिबी उन्मूलन गर्नु केवल अन्त्यको माध्यम मात्र होइन यो विकास आशा र सामाजिक गतिशीलताको लागि उत्प्रेरक पनि हो विगत एक दशकमा मध्यम वर्गमा सरकारको ध्यान केन्द्रित गर्दै श्री मोदीले मध्यम वर्गीय परिवारको जीवनलाई सहज बनाउनु प्रमुख प्राथमिकता रहेको बताउनुभयो रोकिएका आवास परियोजनाहरूलाई उल्लेख गर्दै उहाँले भन्नुभयो ढिलाइ भएका आवासीय परियोजनाहरू पूरा गर्न मदत गर्न 25,000 करोड़को विशेष कोष सृजना गरिएको थियो जसले देशभरिका हजारौं घरहरू खरिदारहरूलाई प्रदान गर्दछ किफायती आवास वित्त डिजिटल सेवाहरू र सुधारिएको शहरी पूर्वाधारमा पहुँचले नागरिकहरूको जीवनस्तरमा उल्लेखनीय सुधार गरेको छ किफायती र मध्यम आय आवास कोषका लागि विशेष विन्डो जस्ता उपायहरूले हजारौं रोकिएका घरहरू पूरा गर्न र घर खरिदारहरूलाई पुर्याउन मदत गरेको छ उनले यसमा जोड़ दिनुभयो प्रधानमन्त्रीले उल्लेख गर्नुभयो विगत एक दशकमा भारतको यातायात र कनेक्टिभिटी पूर्वाधारमा उल्लेखनीय वृद्धि भएको छ मेट्रो रेल नेटवर्कहरूले अब दैनिक 1 करोड़ भन्दा बढी

यात्रुहरूलाई सेवा दिन्छन् जबकि वन्दे भारत नमो भारत र अमृत भारतले रेलहरू जस्ता पहलहरूले देशभरि कनेक्टिभिटीलाई सुदृढ बनाइरहेका छन् विस्तारित सड़क नेटवर्क राजमार्ग र विमानस्थलहरूले गतिशीलतामा सुधार ल्याएको छ र शहरी र उदयमान विकास केन्द्रहरू दुवैमा नागरिकहरूका लागि नयाँ अवसरहरू सृजना गरेको छ श्री मोदीले जोड़ दिनुभयो

पहिलो गीत हजुरहरूले सुन्नुभयो रैना है तेरे दिल में चलचित्रबाट सोनु निगम र कविता कृष्णमूर्तिको आवाजमा। संगीत रचना थियो हरीश जयराजको अनि शब्द थियो समीरको। अब अघिल्लो गीत हजुरहरूलाई सुनाउन लागिरहेछौ फिलहाल चलचित्रबाट आशा भोसलेको आवाजमा। संगीत छ अनु मल्लिकको अनि शब्द छ गुलजारको।

अन्तिम गीत सिकानोस् ये मोहब्बत है चलचित्रबाट सोनू निगम र अलका याग्निकको आवाजमा संगीत छ आनन्द राज आनन्दको निशब्द रचना छ देव कोइलीको सिकानोस् कार्यक्रमको अन्तिम प्रस्तुति

0: आकाशवाणीबाट श्रोताले सुन्दै हुनुहुन्थ्यो विविध चलचित्रका गीतहरू। अब अघिल्लो क्रममा सुन्नुहोस् समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार देवेन थापाबाट सुन्नुहोस्। विगत चार वर्षमा विभिन्न डिबिटी सक्षम योजनाहरू मार्फत असममा लगभग 1.82 करोड लाभार्थीहरूलाई प्रत्यक्ष रूपमा 16,640 करोड रुपियाँ हस्तान्तरण गरिएको छ, जसले डिजिटल कल्याण वितरणको बढ्दो मात्रा, पहुँच र प्रभावकारितालाई प्रदर्शित गर्दछ। भारतीय स्टेट ब्याङ्कको सहयोगमा सूचना तथा प्रसारण मन्त्रालय अन्तर्गतको पत्र सूचना कार्यालय गुवाहाटीले आयोजना गरेको क्षेत्रीय मिडिया कार्यशाला वार्तालापमा यो आँकडा सार्वजनिक गरिएको हो। एसबिआईको आँकडाअनुसार अरुणोदय 2.0 निजत मैना योजना, जीवन अनुप्रेरणा योजना, प्री मेट्रिक छात्रवृत्ति, दुग्ध अनुदान सहायता र अन्य कल्याणकारी कार्यक्रमहरू अन्तर्गत 16,640 करोड रुपियाँ सिधै लाभार्थीहरूलाई हस्तान्तरण गरिएको छ। असमको सोनितपुर जिल्ला प्रशासनले आयुष मिसन असमको सहयोगमा आसामका राज्यपाल लक्ष्मण प्रसाद आचार्यको पहलमा तेजपुर कलेजको प्रेक्षगृहमा पिएम श्री गाउँवे गाउँवे जोग महाअभिजन शीर्षकमा एक प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ। 22 जुनदेखि सुरु भएको यस कार्यक्रममा विभिन्न स्कुल र कलेजका शिक्षकहरू, एएसआरएलएम र एनयुएलएम अन्तर्गत स्वयं सहायता समूहका सदस्यहरू, असम नागरिक सुरक्षाका कर्मचारीहरू, गैर सरकारी संस्थाका प्रतिनिधिहरू र अन्य हितधारकहरू सहित लगभग 100 पञ्जीकृत प्रतिभागीहरूले भाग लिइरहेका छन्। अरुणाचल प्रदेशमा अत्याधिक वर्षाका कारण असममा तल्लो तटीय क्षेत्रमा बाढको चिन्ता उत्पन्न भएपछि असम सरकारले आफ्ना सबै एजेन्सीहरूलाई उच्च सतर्कतामा राखेको छ। मौसम विभागको रिपोर्ट अनुसार अरुणाचल प्रदेशको तल्लो सुबनसिरी जिल्लाको यजाली क्षेत्रमा पछिल्लो 24 घण्टाको अवधिमा 72.8 मिलिमिटर वर्षा रेकर्ड गरिएको छ, जसले नदीको बहावमा तीव्र वृद्धि भएको छ र माथिल्लो जलग्रहण क्षेत्रहरूमा अचानक बाढी आएको छ। एसडिआरएफ, एनडिआरएफ र अन्य आपतकालीन प्रतिक्रिया टोलीहरूलाई तयारी अवस्थामा राखिएको छ भने जिल्ला प्रशासनलाई संवेदनशील क्षेत्रहरूको कठोर निगरानी गर्न र आवश्यक सावधानीका उपायहरू अपनाउन निर्देश दिएको छ। वैध यात्रा दस्तावेज बिना नै भारत प्रवेश गरेको आशंकामा गुवाहाटीको पल्टन बजार क्षेत्रको एक लजबाट 2 शंकास्पद बङ्गलादेशी नागरिकहरूलाई स्थानीय मानिसहरूले पक्राउ गरेका छन्। रिपोर्ट अनुसार यो घटना बबी लजमा भएको थियो, जहाँ 2 व्यक्ति कथित रूपमा बसिरहेका थिए। स्थानीय मानिसहरूले कथित रूपमा उनीहरूको गतिविधिमाथि शंका गरेपछि पुलिसले उनीहरूलाई हिरासतमा लिएको छ। दुवैजनाले आवश्यक यात्रा दस्तावेज बिनै भारत प्रवेश गरेको प्रारम्भिक जाँचबाट थाहा लागेको छ। नागाल्यान्डका लोक कलाकार गुरु सङ्गयुक साङ पोङ्गे नरलाई राष्ट्रपति द्रौपदी मुर्मूको बाहुलीबाट भारतको सर्वोच्च नागरिक सम्मान पद्मश्री 2026 सम्मानित गरिएको छ। उहाँको सम्मानले एवो नागा लोक सङ्गीत नृत्य र सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्धन गर्न उहाँको आजीवन योगदानलाई मूल्याङ्कन गरिएको छ। अविरल वर्षाको कारण अरुणाचल प्रदेशको केही पान्योर जिल्लामा धेरै पहिरो गएको छ र सडकमा ठूलो क्षति पुगेको छ, जसले गर्दा सम्पर्क अवरोध गरेको छ। साथै स्थानीय बासिन्दाहरूमा चिन्ता बढेको छ। नजिकैको पहाडबाट माटो र भग्नावशेष मुख्य मार्गहरूमा भत्किएर झर्दा सडकका धेरै भागहरू प्रभावित भएका छन्, जसले यात्रा गर्न असहज बनाएको छ भने वाहनहरूको आवाजाहमा पनि बाधा पुगेको छ। क्षतिको परिणाम आंकलन गर्न र पुनर्वासको काम सुरु गर्न स्थानीय अधिकारीहरू र सडक मरम्मत टोलीहरू परिचालन गरिरहेको छ। मणिपुरका मुख्यमन्त्री युमनाम खेमचन्द सिंहले राज्य विविधतामा एकताको एक चम्किलो उदाहरणको रूपमा खडा भएको बताउनु भएको छ, जसमा 36 समुदायहरू सद्भावका साथ सँगै बसोबास गर्छन् र यसले भारतीय खेलमा अतुलनीय योगदान पुर्याएको छ।

0: अन्तर्राष्ट्रिय ओलम्पिक दिवस दौडको सम्बन्धमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री श्री सिंहले मणिपुरी खेलाडीहरूले लगातार ट्रस्टको गौरव बढाएकोमा प्रशंसा गर्नुभएको छ। मेघालयका मुख्यमन्त्री कोनराड के संगमाले वर्षा कृषि र जलस्रोतलाई असर गर्न सक्ने सम्भावित एल निनोको अवस्थाको सम्भावनाको बीचमा राज्यको जलवायु तयारीका उपायहरूको समीक्षा गर्नुभएको छ। सिलाङको ताराघरमा मेघालय जलवायु परिषदको बैठकको अध्यक्षता गर्नुहुँदै श्री साङमाले प्रमुख विभागहरू मौसम विभाग र तकनिकी एजेन्सीहरूका अधिकारीहरूसँग जोखिम अध्ययन र तयारी योजनाहरूको मूल्याङ्कन गर्नुभयो। सिक्किमका 21,900 भन्दा अधिक मतदाताहरू मतदाता सूचीबाट बाहिरिने खतरा रहेको अधिकारीहरूले बताएका छन्। चलिरहेको प्रक्रिया मतदाता रेकर्डलाई अद्यावधिक र व्यवस्थित गर्ने उद्देश्यमा 7 मतदाता नामावलीको विशेष गहन संशोधन एसआइआरको अंश हो। मतदाता सूचीबाट डुप्लिकेट पुरानो वा गलत प्रविष्टिहरू हटाउँदा योग्य नागरिकहरू भर्ना भएको सुनिश्चित गर्न प्रमाणीकरण अभ्यास गरिएको छ। आकाशवाणीबाट समाचार पूरा भयो। 3:45 समाचार लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: आदरणीय श्रोतागण नमस्कार। आकाशवाणी खरसाङको प्रस्तुति कार्यक्रम विश्वमा हामीमा यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत। म सञ्चालिका मुना तामाङको तर्फबाट श्रोता आजको कार्यक्रममा हामी चर्चा गर्नेछौँ बङ्गाली भाषाको प्रख्यात साहित्यकार जसले ब्रिटिस शासनकालमा आफ्ना लेखहरूले राष्ट्रिय भावनालाई जागृत गरे। हामी चर्चा गर्नेछौँ स्वाधीनता संग्रामी बङ्किमचन्द्र चट्टोपाध्यायबारे। उहाँबारे चर्चा गर्न अघि कार्यक्रमको थालनीमा यहाँहरू समक्ष राखिरहेछु यो साङ्गीतिक कोसेली, स्वीकार्नुहोला।

स्वागत छ यहाँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम विश्वमा हामी, जसमा आज हामी चर्चा गर्नेछौँ बङ्गाली भाषाको प्रख्यात साहित्यकार स्वाधीनता सेनानी बङ्किम चन्द्र चट्टोपाध्याय बारे। श्रोता, बङ्किम चन्द्र चट्टोपाध्याय बङ्गाली भाषाको प्रख्यात उपन्यासकार, कवि, काव्यकार औ पत्रकार थिए। हाम्रो देशको शान राष्ट्रिय गीत वन्दे मातरम उनैको रचना हो, जो भारतीय स्वतन्त्रता संग्रामको कालमा क्रान्तिकारीहरूको प्रेरणा स्रोत थियो। आधुनिक युगमा बंगला साहित्यको उत्थान 19 शताब्दीको मध्यबाट सुरु भएको थियो भनेर हामी भन्न सक्छौ, जसमा राजा राममोहन रॉय, ईश्वरचन्द्र विद्यासागर, माइकल मधुसूदन दत्त, बङ्किम चन्द्र चट्टोपाध्याय औ रविन्द्रनाथ ठाकुरले अग्रणी भूमिका निभाएका छन्। त्यसभन्दा अघि संस्कृत तथा अंग्रेजीमा साहित्य लेख्ने चलन थियो। बंगला साहित्यलाई लोकप्रिय बनाउन बङ्किम चन्द्र चट्टोपाध्यायको महत्वपूर्ण भूमिका रहेको छ। उनलाई आधुनिक बंगाली

को जनक मानिन्छ। उनले उपन्यास, कविता, निबन्ध औ नाटक सहित विभिन्न साहित्यिक विधाहरूमा आफ्नो कलम चलाए। उनका रचनाहरू त्यसबेला जनमानसमा राष्ट्रिय भावना एवं चेतना जगाउन अति नै सहायक रह्यो। त्यसैले नै उनको बंगला साहित्यमा एक महत्वपूर्ण स्थान छ। उनको रचनाहरूले भारतीय साहित्यमा नयाँ रक्त संचार गराए औ ब्रिटिस औपनिवेशिक शासनको समय भारतीय मानिसहरूको मनमा राष्ट्रवादको भावनाको संचार गरे। बंकिम चन्द्र चट्टोपाध्याय देशप्रति प्रेम, साहित्य प्रतिभा औ भारतीय राष्ट्रिय परिचयको उदयको प्रबल पर्याय हो। हजुरहरूले अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम विश्वमा हामी, जसमा आज हामीले चर्चा गर्दैछौ बंगाली साहित्यको प्रसिद्ध साहित्यकार एवं स्वतन्त्रता सेनानी बंकिम चन्द्र चट्टोपाध्याय बारे। उहाँबारे यहाँहरूसँग थप चर्चा गर्नु

साल 1838 मा बंगालको नैहाटीमा जन्मेका बंकिम बंगाली औ अंग्रेजी भाषामा दक्ष थिए। उनले पश्चिमी विचार, साहित्य औ दर्शनको गहन अध्ययन गरेका थिए। बंकिमले साहित्य रचनाको साथसाथै वर्ष 1872 मा एक मासिक धर्मशास्त्रीय पत्रिका बंग दर्शनको पनि शुरूआत गरेका थिए। उनको प्रमुख उपन्यासहरूमा राजमोहन्स वाइफ, जो अंग्रेजीमा लेखिएको थियो, कपाल कुण्डला, देवी चौधरानी, मृणालिनी, आनन्दमठ औ दुर्गेश नन्दिनी आदि आदि प्रमुख हुन्। उनको सिद्धान्तहरूको अनेक भाषाहरूमा अनुवाद भइसकेको छ र उनको कृतिहरूमा कैयन शोध ग्रन्थहरू पनि लेखिसकेको छ। श्रोता, उनले केही कविताहरूको साथमा साहित्य क्षेत्रमा प्रवेश गरेका थिए। त्यसबेला बंगलामा गद्य वा उपन्यास, कथा आदि रचनाहरू कमै लेखिन्थ्यो। उनले यस दिशामा पथ प्रदर्शकको काम गरे। 27 वर्षको उमेरमा उनले आफ्नो पहिलो उपन्यास दुर्गेश नन्दिनी लेखे। यो ऐतिहासिक उपन्यासले साहित्यको क्षेत्रमा उनको एक अलग्गै छवि तयार भयो। उनको प्रकाशित कैयन उपन्यासहरू मध्येमा राष्ट्रिय दृष्टिले आनन्दमठ सबैभन्दा महत्वपूर्ण छ। यसैमा नै सर्वप्रथम राष्ट्रिय गीत वन्दे मातरम प्रकाशित भएको थियो। ऐतिहासिक औ सामाजिक पाटोहरूलाई उजागर गर्ने यो उपन्यासले देशमा राष्ट्रिय भावना जागृत गराउन ठूलो भूमिका खेलेको छ। उनी ब्राह्मण समाजको सदस्य पनि थिए, जो एक सुधारवादी धार्मिक औ सामाजिक आन्दोलन थियो। आफ्नो प्रारम्भिक कालमा युरोपीय साहित्य औ दर्शनले उनी निकै प्रभावित थिए, तर उनको कार्य भने भारतीय परम्परा औ संस्कृतिमा नै गहिराईसित निहित थियो। उनले आफ्नो लेखनमा हिन्दू पौराणिक कथाहरू औ इतिहासलाई आफ्नो विषयवस्तु बनाए। उनको रचनाहरू सामाजिक सुधार, राष्ट्रियवाद औ धार्मिक सुधारमाथि केन्द्रित हुँदथ्यो। उनको उपन्यासहरूले बंगाली आधुनिक साहित्यको भाषाको रूप विकास गर्नमा ठूलो भूमिका खेलेको छ। तिनीद्वारा

नै बङ्गाली साहित्यमा यथार्थवादको सुरुवात पनि भएको थियो भनेर हामी भन्न सक्छौँ। बङ्किम चन्द्रले आफ्नो लेखनको माध्यमबाट राष्ट्रवादी विचारधाराहरूको प्रसारमा एक केन्द्रीय व्यक्तिको रूपमा कार्य गरे। उनैको कार्यले भारतमा एकताको शक्तिको भावना प्रबल बनेको हो, किनभने उनले आफ्नो रचनाहरूमा आत्मनिर्भरता, राष्ट्रवाद औ भारतीय एकतालाई प्राथमिकता दिए। उनको रचनाहरू पढेर भारतीयमा यी जम्मै विचारहरू जागरूक हुन थाले र परतन्त्र विरुद्ध आवाज उठ्न थाले। यसरी बङ्गला साहित्यको सेवा गर्दा गर्दै र भारत स्वतन्त्रताको निम्ति आफ्नो महत्वपूर्ण योगदान दिँदा दिँदै 8 अप्रेल 1854 उनको मृत्यु भयो। उनी बङ्गालको सांस्कृतिक पुनरुत्थानमा पनि एक अग्रणीय व्यक्ति थिए। उनको साहित्यिक रचनाहरू ती व्यक्तिहरूको निम्ति ठूलो प्रेरणा थियो जसले एक स्वतन्त्र भारतको सपना देख्ने गर्थे। अहिले हजुरहरूले सुन्दै हुनुहुन्थ्यो कार्यक्रम विश्वमा हामी, जसमा आज हामीले चर्चा गर्यौं भारतीय स्वतन्त्रता सेनानी एवं महान बङ्गाली साहित्यकार बङ्किमचन्द्र चट्टोपाध्याय बारे। उहाँबारे यहाँहरूसँग चर्चा गर्दा गर्दै अनि कार्यक्रममा रमाइला गीतहरू सुन्दा सुन्दै आजलाई भने हाम्रो कार्यक्रमको समाप्ति यही नै भएर जाँदछ श्रोता, र अब म पनि यहाँहरूबाट विदा माग्न चाहन्छु। हवस् त, नमस्ते।

नमस्कार आदरणीय श्रोतागण, विविध वार्ताको कार्यक्रममा यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत छ। म यहाँहरूकी सञ्चालिका मोना तामाङ, र आउनुहोस् आजको हाम्रो कार्यक्रमको थालनी गरौं, जसमा वार्ताको विषय रहनेछ पश्चिम बङ्गालका केही प्रमुख राष्ट्रिय उद्यान। श्रोता, पश्चिम बंगाल भारतको एक यस्तो राज्य हो जो जैव विविधताले समृद्ध छ। हिमालयको उच्च चोटीदेखि लिएर सुन्दरवनको म्यानग्रोभ वनहरूसम्म यहाँ प्रकृतिका विभिन्न रूपहरू देख्न पाइन्छ। वन्यजीव औ प्रकृतिको संरक्षणको निम्ति पश्चिम बंगालमा कैयन महत्वपूर्ण राष्ट्रिय उद्यानहरू स्थापित गरिएको छ, जसमध्येमा आज हामी यहाँ स्थापित चार प्रमुख राष्ट्रिय उद्यानहरू बारे चर्चा गर्नेछौ, जसमा सर्वप्रथम हामी चर्चा गरौ सुन्दरवन राष्ट्रिय उद्यान बारे। सुन्दरवन राष्ट्रिय उद्यान 10,000 वर्ग किलोमिटर क्षेत्र फैलिएको एक ठूलो राष्ट्रिय उद्यान हो, जसमा 260 प्रजातिहरूको पक्षी औ अन्य लुप्त प्राय प्रजातिहरू बस्ने गर्छन्। सुन्दरवन पश्चिम बंगालको उत्तर 24 परगना औ दक्षिण 24 परगना जिल्लाको 19 विशाल खण्डमा फैलिएको छ। भारतीय क्षेत्रमा स्थित सुन्दरवन युनेस्को विश्व धरोहर स्थल पनि हो। यो लगभग 10,000 वर्ग किलोमिटरको क्षेत्रफलमा फैलिएको छ, जसमा 104 द्वीप पनि रहेको छ। क्षेत्रफलको हिसाबले विश्वको सबैभन्दा ठूलो म्यानग्रोभ वन हो यो सुन्दरवन। यहाँ दुर्लभ एवं लुप्तप्राय प्रजातिका जीव जन्तुहरू वास गर्ने गर्छन्, जसमा बाघ, जलीय स्तनधारी प्राणी, पक्षी, सरीसृप आदि आदि सामेल छन्। भारत औ बङ्गलादेशको बीच गंगा औ ब्रह्मपुत्र नदीको मुहानमा स्थित यो राष्ट्रिय उद्यानको वन औ जलमार्गले कैयन प्रकारको जीव जन्तुहरूलाई आश्रय प्रदान गरेको छ। म्यानग्रोभ प्राकृतिक आवास एकमात्र यस्तो स्थान हो जहाँ विश्वका बाघहरूलाई ठूलो संख्यामा आश्रय प्रदान गर्दछ। यहाँको बाघहरूले लगभग उभयचरीय जीवन अपनाइसकेका छन्। तिनीहरू लामो दूरीसम्म पानीमा तैरिन सक्छन् र पानीमा रहने विभिन्न प्रकारको जीव जन्तुहरूको शिकार गरी यसको भक्षण गर्ने गर्छन्। यो स्थललाई नोभेम्बर 2001 चिन्हित गरिएको एक विशाल युनेस्को संरक्षित जैव मण्डल हो। यो क्षेत्र सम्पूर्ण रूपले संरक्षित रहेको छ र 3 वन्यजीव अभयारण्यहरूले घेरिएको छ। यो स्थललाई पर्याप्त कानूनी संरक्षण प्राप्त रहेको छ। सुन्दरवनको 40% भाग भारतमा औ शेष बङ्गलादेशमा स्थित छ। वर्तमान सुन्दरवन राष्ट्रिय उद्यान 1973 मूल सुन्दरवन बाघ रिजर्भ क्षेत्रको रूपमा स्थापित भएको थियो। त्यसपछि साल 1977 वन्यजीव अभयारण्य घोषित भयो र 4 मई 1984 यसलाई राष्ट्रिय उद्यान घोषित गरिएको थियो। सुन्दरवन पर्यटनको रूपले पनि अति नै प्रसिद्ध छ। युनेस्को मान्यता प्राप्त म्यानग्रोभ वन, रोयल बेङ्गल टाइगर औ समृद्ध जैव विविधताको निम्ति यहाँ पर्यटकहरू भारी संख्यामा पुग्ने गर्छन्।

सुन्दरवन राष्ट्रिय उद्यान पछि पश्चिम बंगालमा अर्को महत्वपूर्ण राष्ट्रिय उद्यान हो श्रोता, जल्दापाडा राष्ट्रिय उद्यान। यो राष्ट्रिय उद्यान पनि पश्चिम बंगाल भित्र नै पर्छ, जो तोर्सा नदीको छेवै हिमालयको फेदमा स्थित आफ्नो विशाल घाँसको मैदान एवं जंगलहरूको निम्ति अति नै प्रसिद्ध छ। उत्तर पश्चिम बंगालको पूर्वीय हिमाली तटमा अलिपुरद्वारमा तोर्सा नदीको किनारमा स्थित यो जल्दापाडा राष्ट्रिय उद्यानलाई साल 2012 राष्ट्रिय उद्यान घोषित गरिएको थियो। यसभन्दा अघि मूल रूपले 1941 यो एक अभयारण्यको रूपमा स्थापित भएको थियो। यहाँ गैंडा, हात्ती, बाइसन औ बंगाल फ्लोरिकन जस्तो विभिन्न पक्षीहरू हेर्नको निम्ति एवं हात्ती एवं जीप सफारीको आनन्द लिनको निम्ति टाढा टाढाबाट मानिसहरू पुग्ने गर्छन्। आफ्नो समृद्ध जैव विविधताको निम्ति प्रसिद्ध यो राष्ट्रिय उद्यानमा चितुवा एवं विभिन्न प्रकारको मृगहरू पनि रहेको छ। त्यसैले वन्यजीव प्रेमीहरूको निम्ति यो एक प्रमुख गन्तव्य बन्न सक्छ। जल्दापाडा राष्ट्रिय उद्यानमा आनन्द लिनको निम्ति हात्ती सफारी बिहानै आयोजना गरिन्छ औ यो सफारीको भाग बनेर विशाल घाँसको मैदानको अद्भुत सुन्दरतालाई अनुभव गर्न सक्छौ। हात्तीको सवारी गरी भारतीय गैंडा एवं एसियाई हात्ती जस्तो दुर्लभ प्रजातिहरूलाई देख्ने हेर्ने इच्छाहरू पनि पर्यटकहरूको यहाँ पूरा हुँदछ। यो वन मुख्यत सवाना क्षेत्र हो, जहाँ अल्गो अल्गो घाँसहरूले ढाकिएको मैदान छ र यस बीच बहदो तोर्सा नदी अति नै सुन्दर देखिन्छ। यहाँ एकसिङे गैंडा अतिरिक्त अन्य कैयन जीव जन्तुहरू पाइन्छ, जसमा रोयल बंगाल टाइगर, जंगली हात्ती, विभिन्न प्रकारको हिरणहरू, दलदली हिरण, हङ हिरण, बाइसन, हग ब्याजर आदि आदि दुर्लभ प्रजातिहरू रहेको छ। यहाँको विशाल घाँसको मैदानमा ढुक्क भएर घुम्दै गरेको विभिन्न प्रजातिको पक्षीहरू पनि हामीले देख्न पाउँछौ। यो भारतको ती केही चुनिन्दा स्थानहरू हो जहाँ बंगाल फ्लोरिकन पक्षी पनि पाइन्छ। यहाँ पाइने अन्य पक्षीहरूमा क्रेस्टेड इगल, पालस, फिशिङ इगल, जंगली कुखुरा, बंगाल फ्लोरिकन एवं पाइट हर्नबिल आदि आदि सामेल छन्। श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ विविध वार्ताको कार्यक्रम, जसमा आज हामी चर्चा गर्दैछौ पश्चिम बंगालमा अवस्थित चार प्रमुख राष्ट्रिय उद्यानहरू बारे। यसबारे यहाँहरूसँग थप चर्चा गर्नेछु। अहिलेलाई पनि आउनुहोस्, एकैछिन विश्राम गरौं अनि सुनौ यो गीत।

पुनः स्वागत छ यहाँ सुन्दै हुनुहुन्छ कार्यक्रम विश्वमा हामी, जसमा आज हामी चर्चा गर्दैछौ भारतका पश्चिम बंगाल राज्यमा अवस्थित केही प्रमुख राष्ट्रिय उद्यानहरू बारे। र यसै क्रममा अब हामी चर्चा गरौं बक्सा राष्ट्रिय उद्यान बारे। श्रोता, बक्सा राष्ट्रिय उद्यान पश्चिम बंगालको जलपाइगुडी जिल्लामा स्थित एक महत्वपूर्ण बाघ अभयारण्य हो, जो भूटानको साथ अन्तर्राष्ट्रिय सीमा साझा गर्दछ। यहाँ बाघ, हात्ती लगायत अन्य विभिन्न प्रकारका वन्य जीव जन्तुहरू हामी देख्न सक्छौ। साल 1992 राष्ट्रिय उद्यान घोषित गरिएको यो बक्सा राष्ट्रिय उद्यानले यहाँ वन्य जीव संरक्षणमा अति नै महत्वपूर्ण भूमिका खेल्दछ। यो उद्यान आफ्नो समृद्ध वनस्पति एवं जीवहरूको निम्ति अति नै प्रसिद्ध छ र बाघको संरक्षणमा यसले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ। जलपाइगुडी जिल्लाको अलिपुरद्वार उपमण्डपमा स्थित यो बक्सा राष्ट्रिय उद्यानमा राइदक, जयन्ती, संकोष आदि जस्ता नदीहरू बग्ने गर्दछ र यसको पारिस्थितिक तन्त्रलाई पोषित गर्दछ। यहाँ आद्र उष्ण कटिबन्धीय वन पाइन्छ, जसमा साल, गमर, सिमल औ चिक्रासी जस्ता वृक्षहरू प्रमुख रूपले पाइन्छ। यहाँ बाघ, एसियाई हात्ती, भारतीय बाइसन, चितुवा, जंगली सुँगुर, साम्भर औ विभिन्न प्रकारको पक्षीहरू पाइने गर्छ। चिनी पेङ्गोलिन औ हग हिरन जस्ता संकटग्रस्त प्रजातिहरू पनि यहाँ पाइन्छ। यो राष्ट्रिय उद्यानको स्थापना साल 1983 भारतको 15 बाघ अभयारण्यको रूपमा गरिएको थियो र पछि साल 1992 यसलाई राष्ट्रिय उद्यान घोषित गरिएको थियो। गोरुमारा राष्ट्रिय उद्यान भारतको राष्ट्रिय उद्यानको मानचित्रहरूमा हालैमा सामेल गरिएको उद्यानहरू मध्ये एक हो। यो भारतको ती केही महत्वपूर्ण एवं चुनिएका क्षेत्रहरूमा पर्दछ जहाँ दुर्लभ भारतीय एक सिङ्गे गैंडाको ठूलो संख्या पाइन्छ। यहाँ देशी हात्ती औ बाइसन पनि प्रचुर मात्रामा पाइन्छ। गोरुमारा राष्ट्रिय उद्यान लाटागुडी, चाल्सा औ नगरकटामा फैलिएको छ, जो राष्ट्रिय राजमार्ग 31 ले घेरिएको छ। गोरुमारा राष्ट्रिय उद्यान हिमालयको फेदीमा मिलौ मिलसम्म फैलिएको विशाल वनले सुशोभित छ। यो अभयारण्यमा असंख्य प्रकारको जीव जन्तुहरू पाइन्छ, जो छेउछाउको गाउँ एवं चियाको बगानहरूमा समेत घुम्ने गर्दछ। यसलाई 1895 आधिकारिक रूपमा आरक्षित वन घोषित गरिएको थियो, जसले यसको पारिस्थितिक महत्व औ संरक्षणको आवश्यकतालाई मान्यता दिएको थियो। त्यसपछि साल 1949 भारतीय गैंडाको जनसंख्याको कारण गोरुमारालाई वन्यजीव अभयारण्य घोषित गरिएको थियो। साल 1992 गोरुमारालाई राष्ट्रिय उद्यानको दर्जा प्राप्त भएको थियो, जसबाट एक संरक्षित क्षेत्रको रूपमा यसको महत्व अझ बलियो भएर गयो। यो राष्ट्रिय उद्यान ब्रह्मपुत्र नदी प्रणालीको बीच स्थित एक महत्वपूर्ण जल विभाजक क्षेत्र पनि हो। श्रोताहरूले अहिले सुन्दै हुनुहुन्थ्यो विविध वार्ताको कार्यक्रम, जसमा आज हामीले चर्चा गर्यौं पश्चिम बंगाल राज्यमा अवस्थित 4 प्रमुख राष्ट्रिय उद्यानहरू बारे। यसरी राष्ट्रिय उद्यानहरू बारे चर्चा गर्दा गर्दै र यसका महत्वहरू बारे बुझ्दा बुझ्दै अब भने हाम्रो कार्यक्रमको निर्धारित समय पनि यही नै पूरा हुँदछ श्रोता, र अब म पनि यहाँहरूबाट बिदा चाहन्छु। हवस् त, नमस्ते।

0: यो आकाशवाणी हो, आरती ठकुरीबाट सुन्नुहोस् समाचार। सुरुमा मुख्य समाचार। विदेश मन्त्री डाक्टर एस जयशंकरले पासपोर्ट सेवा कार्यक्रमको दोस्रो चरणको कार्यान्वयन, चिप आधारित ई पासपोर्टको शुरूआत, नयाँ पासपोर्ट सुरक्षा केन्द्र र पोस्ट अफिस पासपोर्ट सेवा केन्द्रको स्थापना तथा रेकर्ड स्तरमा पासपोर्ट जारी गर्नाले यात्रा सुगम हुने बताउनु भएको छ। केन्द्रीय गृहमन्त्री अमित शाहले शुक्रबार नयाँ दिल्लीमा नार्को समन्वय केन्द्रको 10 शीर्ष स्तरीय बैठकको अध्यक्षता गर्नुहुनेछ। वित्त मन्त्री निर्मला सीतारमणले बलियो अर्थव्यवस्था निर्माण, सतत विकासलाई तीव्र गर्न र समावेशी वृद्धि सुनिश्चित गर्न अझ राम्रो बहुपक्षीय सहयोगको आह्वान गर्नुभएको छ। तेहरान स्थित भारतीय दूतावासले देशको सुरक्षा स्थितिमा आएको सुधारलाई ध्यानमा राख्दै भारतीय नागरिकहरूका लागि संशोधित परामर्श जारी गरेको छ र केन्द्रीय विद्यालयहरूको लागि 36 राष्ट्रिय युवा संसद प्रतियोगिता 2025-26 पुरस्कार वितरण समारोह भोलि नयाँ दिल्लीमा आयोजना हुनेछ। अब समाचार विस्तारमा। वित्त मन्त्री निर्मला सीतारमणले बलियो अर्थव्यवस्था निर्माण, सतत विकासलाई तीव्र गर्न र समावेशी वृद्धि सुनिश्चित गर्न अझ राम्रो बहुपक्षीय सहयोगको आह्वान गर्नुभएको छ। हिजो नयाँ दिल्लीमा ग्लोबल कन्भर्जेन्स फर ग्रोथ शिखर सम्मेलनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्नुहुँदै श्रीमती सीतारमणले एक आपसमा जोडिएको विश्वमा समृद्धि र चुनौतीहरू साझा हुन्छन् तर संघर्ष र अनिश्चितताको प्रभाव विकासशील देशहरूमा अधिक हुने बताउनुभयो।
1: वित्त मंत्री निर्मला सीतारामन ने कहा कि मौजूदा दुनिया में समृद्धि और चुनौतियां तो साझा हैं, लेकिन संघर्षों और अनिश्चितता का असर विकासशील और पिछड़े देशों पर अधिक पड़ता है। उन्होंने कहा कि इन चुनौतियों से निपटने के लिए साझा वैश्विक कार्रवाई जरूरी है। श्रीमती सीतारामन ने कहा कि सभी देशों की घरेलू जरूरतें अलग अलग होती हैं और लगातार बने रहने वाले वैश्विक असंतुलन पर ध्यान दिया जाना चाहिए। वित्त मंत्री ने कहा कि भारत दुनिया की सबसे तेज गति से रही अर्थव्यवस्था है और मध्यम अवधि में इसके सकल घरेलू उत्पाद की विकास दर लगभग 7% रहने का अनुमान है। फ्रांस के राष्ट्रपति इमैनुअल मैक्रों की अध्यक्षता में आयोजित इस सम्मेलन में विकसित और उभरती अर्थव्यवस्था वाले देशों भारत, ब्राजील, चीन, केनिया, दक्षिण कोरिया जैसे G7 देशों और अंतर्राष्ट्रीय मुद्रा कोष के प्रतिनिधि शामिल थे। सुपर्णा की रिपोर्ट के साथ समाचार कक्ष से मैं मनोज।
0: विदेश मन्त्री डाक्टर एस जयशंकरले पासपोर्ट सेवा कार्यक्रमको दोस्रो चरणको कार्यान्वयन, चिप आधारित ई पासपोर्टको शुरूआत, नयाँ पासपोर्ट सुरक्षा केन्द्र र पोस्ट अफिस पासपोर्ट सेवा केन्द्रको स्थापना तथा रेकर्ड स्तरमा पासपोर्ट जारी गर्नाले यात्रा सुगम हुने बताउनु भएको छ। उहाँले भन्नुभएको छ, वैश्विक अवसरहरूमा पहुँच विस्तार गरिरहेको छ र नागरिकहरूलाई सशक्त बनाएको छ। उहाँले 14 पासपोर्ट सेवा दिवसको अवसरमा भारत तथा विदेशका पासपोर्ट अधिकारीहरूलाई शुभकामना दिनुभएको छ। डाक्टर जयशंकरले सुरक्षित पासपोर्ट, सुगम सेवा, सशक्त नागरिकको दृष्टिकोणद्वारा निर्देशित पासपोर्ट सेवाहरूलाई छिटो, अझ पारदर्शी र पहुँचयोग्य बनाउने सरकारको प्रतिबद्धतालाई पनि दोहोर्याउनु भएको छ। विदेश मन्त्री डाक्टर एस जयशंकरले चुनौतीपूर्ण वैश्विक माहौलमा भारत र दक्षिण कोरिया बीचको सम्बन्धलाई अझ गहिरो बनाउने महत्वमाथि प्रकाश पार्नुहुँदै साझा मूल्य र आपसी विश्वास भएका देशहरूले अझ नजिकबाट मिलेर काम गर्नुपर्ने बताउनु भएको छ। दक्षिण कोरियाको राजधानी सोलमा सम्पन्न दक्षिण कोरियाका विदेश मन्त्री चो ह्युनसँगको भेटको अवसरमा उहाँले वर्तमान अन्तर्राष्ट्रिय परिस्थितिले विश्वासिलो साझेदारहरू बीचको सहयोगलाई पहिलेभन्दा अधिक महत्वपूर्ण बनाएको बताउनु भएको छ।
2: It is clearly our responsibility to take this relationship forward, to oversee what different parts of the government and different parts of our economy, of our country, do with each other in their interaction, in coordinating that and really, I would say, fashioning a more forward-looking, a more contemporary relationship in a more difficult world.
0: केन्द्रीय गृहमन्त्री अमित शाहले शुक्रबार नयाँ दिल्लीमा नार्को समन्वय केन्द्रको 10 शीर्ष स्तरीय बैठकको अध्यक्षता गर्नुहुनेछ। गृह मन्त्रालयले भनेको छ, नार्कोटिक्स कन्ट्रोल ब्युरो NCBद्वारा आयोजित बैठकमा केन्द्रीय मन्त्रालयहरू, राज्य सरकारहरू र लागू पदार्थ कानून प्रवर्तन एजेन्सीहरूका प्रतिनिधिहरू देशभरि

0: लागुपर्दा तस्करी र लागुपर्दाको दुरुपयोगसँग लड्ने प्रयासहरूको समीक्षा र सुदृढीकरण गर्न उपस्थित हुनेछन्। यस अवसरमा श्री शाहले नार्कोटिक्स नियन्त्रण 2026-2029 सम्बन्धी भिजन डकुमेन्ट जारी गर्नुहुनेछ, जुन विभिन्न हितधारकहरूकासँग व्यापक परामर्शको माध्यमबाट तयार गरिएको छ। वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयलले भारत र अमेरिका बीचको आर्थिक साझेदारी बलियो र अझ बढ़िरहेको बताउनु भएको छ। श्री गोयलले हिजो नयाँ दिल्लीमा अमेरिकाको व्यापार प्रतिनिधि जेमिसन ग्रीर र भारतमा अमेरिकी राजदूत सर्जियो गोर्डसँग भेट गर्नुभयो। एक सामाजिक सञ्जाल पोस्टमा उहाँले सन्तुलित र पारस्परिक लाभका व्यापार सम्झौताका लागि बातचीतलाई अघि बढ़ाउने विषयमा चर्चा भएको बताउनु भएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मीडिया ह्यान्डल एक्समा @AIRNews खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। भारी उद्योग मन्त्री एचडी कुमार स्वामीले आज इस्पात उद्योगलाई भविष्यको विकासको आधारशिलाको रूपमा डिजिटलीकरणलाई अंगाल्न आग्रह गर्नुभएको छ। नयाँ दिल्लीमा इस्पात क्षेत्रमा डिजिटलीकरण सम्बन्धी चिन्तन शिविरलाई सम्बोधन गर्नुहुँदै उहाँले भारतको इस्पात क्षेत्रको बलियो प्रदर्शनमाथि प्रकाश पार्नुभयो। उहाँले भन्नुभयो, देशले वर्ष 2018 विश्वको दोस्रो ठूलो इस्पात उत्पादकको रूपमा आफ्नो स्थान कायम राखेको छ। उहाँले कच्चा इस्पातको उत्पादन वित्तीय वर्ष 2021-22 वार्षिक रूपमा लगभग 8% बढेको बताउनु भएको छ। पाकिस्तानले संयुक्त राष्ट्रमा कश्मीरको मुद्दा उठाएकोमा भारतले कडा आपत्ति जनाएको छ। पाकिस्तानमाथि संयुक्त राष्ट्रसंघको मञ्चमा राजनीतिकरण गरेको आरोप लगाउँदै भारतले सह अध्यक्षका रूपमा निष्पक्ष हुनुको साटो पाकिस्तानले आफ्नो अडानको दुरूपयोग गरेको बताएको छ। संयुक्त राष्ट्रमा भारतका स्थायी प्रतिनिधि पी हरिसले सह अध्यक्षको रूपमा पाकिस्तानको आचरणको आलोचना गर्नुभएको छ। पश्चिम बंगालको राजधानी कोलकाता स्थित तारातला नजिकै निर्माणाधीन गोदामको छत भत्किँदा कम्तीमा 5 मृत्यु भएको छ भने केही फँसेका छन्। केही घाइतेहरूको उद्धार गरिएको छ। उद्धार कार्य जारी छ। तेहरान स्थित भारतीय दूतावासले देशको सुरक्षा स्थितिमा आएको सुधारलाई ध्यानमा राख्दै भारतीय नागरिकहरूका लागि संशोधित परामर्श जारी गरेको छ। दूतावासले भर्खरका सकारात्मक घटनाक्रमहरूको बावजुद भारतीय नागरिकहरूले अर्को सूचना नभएसम्म देशमा सबै अनावश्यक यात्राहरू रोक्न जारी राख्नुपर्ने बताएको छ।
1: भारतीय दूतावास ने कहा कि बदलते घटनाक्रमों के बावजूद भारतीय नागरिकों को अगली सूचना तक सभी गैर जरूरी यात्राओं से बचना चाहिए। बहुत आवश्यक होने पर ईरान यात्रा करने वालों को अत्यधिक सावधानी और सतर्कता बरतने तथा स्थिति पर लगातार नजर रखने की सलाह दी गई है। विश्वसनीय स्रोतों के जरिए स्थानीय घटनाक्रमों पर बारीकी से नजर रखने और स्थानीय अधिकारियों के निर्देशों का पालन करने को भी कहा गया है। लोगों से दूतावास को अपने बारे में जानकारी देने की सलाह दी गई है। ताजा जानकारी और आगामी परामर्श के लिए दूतावास की आधिकारिक वेबसाइट और सोशल मीडिया प्लेटफॉर्म पर लगातार नजर बनाए रखने को कहा गया है। किसी भी
0: अरुणाचल प्रदेशमा अत्याधिक वर्षाका कारण आसाममा तल्लो तटीय क्षेत्रमा बाढ़को चिन्ता उत्पन्न भएपछि आसाम सरकारले आफ्ना सबै एजेन्सीहरूलाई उच्च सतर्कतामा राखेको छ। केन्द्रीय विद्यालयहरूको लागि 36 राष्ट्रिय युवा संसद प्रतियोगिता 2025-26 पुरस्कार वितरण समारोह भोलि नयाँ दिल्लीमा आयोजना हुनेछ। कार्यक्रमको अध्यक्षता संसदीय मामिला राज्यमन्त्री अर्जुन राम मेघवालले गर्नुहुनेछ। श्री मेघवालले विजेता विद्यार्थी र विद्यालयहरूलाई पुरस्कार प्रदान गर्नुहुनेछ। संसदीय मामिला मन्त्रालयले विगत 38 केन्द्रीय विद्यालयहरूमा युवा संसद प्रतियोगिता आयोजना गर्दै आएको छ। युवा संसद योजनाको उद्देश्य युवा पुस्तामा आत्म अनुशासन, विभिन्न विचारहरूप्रति सहिष्णुता, विचारहरूको उचित अभिव्यक्ति र लोकतान्त्रिक जीवनशैलीका अन्य गुणहरूको विकास गर्नु रहेको छ। भारतीय रिजर्भ ब्याङ्कले ट्रेड रिसिभेबल्स डिस्काउन्टिङ सिस्टम TREDSका लागि नयाँ दिशानिर्देश जारी गरेको छ। यसको उद्देश्य सूक्ष्म, लघु तथा मध्यम उद्यमहरू MSMEको लागि वित्तीय सुविधाहरूमा पहुँच सहज बनाउनु हो। यो समाचार युट्युबमा @AIR कर्सिङ माठो पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार सुन्नुहोस् पुनः एकचोटि। विदेश मन्त्री डाक्टर एस जयशंकरले पासपोर्ट सेवा कार्यक्रमको दोस्रो चरणको कार्यान्वयन चिप आधारित ई पासपोर्टको शुरूआत नयाँ पासपोर्ट सुरक्षा केन्द्र र पोस्ट अफिस पासपोर्ट सेवा केन्द्रको स्थापना तथा रेकर्ड स्तरमा पासपोर्ट जारी गर्नाले यात्रा सुगम हुने बताउनु भएको छ। केन्द्रीय गृहमन्त्री अमित शाहले शुक्रबार नयाँ दिल्लीमा नार्को समन्वय केन्द्रको 10 शीर्ष स्तरीय बैठकको अध्यक्षता गर्नुहुनेछ। वित्त मन्त्री निर्मला सीतारमणले बलियो अर्थव्यवस्था निर्माण सतत विकासलाई तीव्र गर्न र समावेशी वृद्धि सुनिश्चित गर्न

राम्रो बहुपक्षीय सहयोगको आह्वान गर्नुभएको छ। तेहरान स्थित भारतीय दूतावासले देशको सुरक्षा स्थितिमा आएको सुधारलाई ध्यानमा राख्दै भारतीय नागरिकहरूका लागि संशोधित परामर्श जारी गरेको छ र केन्द्रीय विद्यालयहरूको लागि 36 राष्ट्रिय युवा संसद प्रतियोगिता 2025-26 को पुरस्कार वितरण समारोह भोलि नयाँ दिल्लीमा आयोजना हुनेछ। आकाशवाणीबाट समाचार पूरा भयो, फेरि उपस्थित हुनेछौं समाचारको साथमा साँझ 6 बजी। सुन्दै गर्नुहोस् आकाशवाणी।